छपवा दो अखबार में, पोस्टर लगवा दो बाजार में. दैट वॉज आउट द फिल्म लुक्का छुपी. ओरिजिनेल इज आउट द फिल्म अफलातून. In het programma Geetong Kelleher via Radio SBS is het volgend liedje Tera Chehra Kitna Suhana Lagta Hai, gezongen door Jagjit Singh. U luistert naar Radio SBS via de website www.radiosbs.nl.